नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यना कुमारी शर्माबाट। उपरी असमको बाढ परिस्थितिको जानकारी लिनुलाई हिजो केन्द्रमन्त्री जेपी नड्डा असम उपस्थित हुनुभएको छ। डिब्रुगढको मोहनबारी विमानघाटबाट मन्त्री रमेश्वर तेलीले उहाँलाई स्वागत जनाउनुभयो। केन्द्रमन्त्री आज बाढ क्षतिग्रस्त अञ्चलहरू परिदर्शन गर्नुको साथै बाढ पीडितहरूसँग आफ्नो मतामत व्यक्त गर्नुभएको छ। उहाँ बाढ शिविरमा रहेका मानिसहरूको हालचालबारे पनि जानकारी लिए तापनि राज्य सरकार, जिल्ला प्रशासन र संश्लिष्ट विषयहरूसँग पनि मन्त्रीले बाढको सघाउ र पुनः संस्थापनामाथि छलफल गर्नुभयो। भोलि उहाँ नागाल्यान्डको मन जिल्लामा उपस्थित हुँदै बाढ पीडितहरूलाई साक्षात गर्नुहुनेछ। पर्सिको दिन उहाँ अरुणाचल प्रदेश यात्रा गर्दै राज्यमा आकस्मिक बाढ र डावर विस्फोटले भएको क्षतिको बारेमा जानकारी लिनुहुनेछ। आज आलावै युद्धको स्मृति दिवस हो। सन् 1969 आजको दिन आहोम र मोगलको बीच उत्तर गुवाहाटीको छेउ आलम्बोईमा यो युद्ध सङ्गठित भएको थियो। यो युद्धमा आसामका 10,000 सैनिकहरूको मृत्यु भएको थियो। असमिया सेनाको वीरत्व र त्यागलाई स्मरण गर्दै प्रत्येक वर्ष आजको यो दिनलाई आलावै युद्ध स्मृति दिवस हिसाबमा मनाइआएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले यस दिवसको उपलक्ष्यमा 10,000 वीर असमिया सैनिकलाई श्रद्धा ज्ञापन गर्नुभएको छ। विगत 24 घण्टामा असमको विभिन्न अञ्चलमा भएको मुसलधार वर्षाले गर्दा बाढ प्रभावित जिल्लाको संख्या पुनः 10 बढेको छ। यो बाढीले गर्दा 28 राजचक्रको 365 गाउँ, 15,342 हेक्टर कृषि भूमि क्षति भएको छ। 1,00,000 ज्यादा मानिस बाढीको चपेटामा परेको छन्। उपरी असमको बाढ क्षतिग्रस्त अञ्चलहरूमा आउँदा 9 अगस्तदेखि क्षतिको जरिप चलाउँदै जिल्लाको आयुक्तले सघाउ प्राप्त गर्ने मानिसको चूडान्त तालिका प्रस्तुत गर्दैछन् भन्दै उपरी असमको यात्रा गर्दै मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रकाश गर्नुभयो। उहाँले जान्न दिनुभयो कि वर्तमान 1,00,000 मानिसको तालिका अन्तर्भुक्त गरिएको छ। पहिलो पर्यायमा 15,000 रुपियाँ गरी सघाउ प्रदान गरिएको छ र दोस्रो पर्यायमा 10 अगस्तमा 10,000 गरी रुपियाँ वितरण गर्नेछ भने मुख्यमन्त्रीले बताउनुभयो। त्यसै गरी ग्रामोन्नयन मन्त्री अतुल बराले हिजो गोलाघाट जिल्लाको बोकाखातको बाढ क्षतिग्रस्त अञ्चल परिदर्शनको साथ धनखेरी नदीको पहिरो प्रत्यक्ष गर्नुभयो। शिवसागर जिल्लामा मन्त्री विमल बोराले 19 जुलाईबाट शिवसागरका उद्धार र राहत कार्यको निरीक्षण गरिरहनु भएको छ। हिजो त्यहाँ मुख्यमन्त्री मन्त्री केशव महन्त, पिजुस हजारिका र सुशान्त बरगोहाईसँग जिल्लाको पानबेसामा बाढीको समस्याहरूबारे अवलोकन गर्नुभएको थियो। हिजो रातिदेखि गुवाहाटीमा भएको मुसलधार वर्षाले गर्दा महानगरको विभिन्न ठाउँमा बाढको सृष्टि हुनाले मानिसहरू समस्यामा परेको छन्। वर्षाको बीचमै खानापाडामा रुख भाँचिएर असम लोकसेवा आयोगको कार्यालय अगाडि यातायात र जीएस रोडबीच यातायातका असुविधा हुनुको साथै विद्युतको तार पनि विच्छिन्न भएको अञ्चलमा विद्युत सेवा बन्द भएको छ। मुसलधार वर्षाले गर्दा गुवाहाटी महानगरीको विभिन्न अञ्चलमा सृष्टि भएको बाढ परिस्थिति सन्दर्भमा गृह निर्माण नगर परिक्रमा मन्त्री कौशिक रायले हिजो विभागीय शीर्ष विषयहरूसँग एउटा बैठकमा सहभागी हुनुभएको थियो। भारत रत्न सम्मानित लोकप्रिय गोपीनाथ बरदलैको आज 76 पुण्यतिथि आज समग्र राज्यमा लोक कल्याण दिवसको रूपमा मनाइएको छ। सन् 2022 वर्षदेखि राज्य सरकारको उद्योगमा यो दिनलाई मनाइआइएको छ। त्यस अवसरमा सरकारले दर्ता नभएका कर्मचारीहरूलाई उत्कृष्ट सेवा प्रदान गरेकोमा राज्य र जिल्ला स्थानीय जनसेवा पुरस्कार प्रदान गरिएको छन्। साथै हिजोदेखि कर्मचारीहरूलाई कर्मश्री पुरस्कार पनि अघि बढाएको छ। आज गुवाहाटी पन्जाबारीमा श्री श्री दामोदर देव अन्तर्राष्ट्रिय प्रेक्षागृहमा बेलुकी 3 बजे आयोजित कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको छ। मुख्यमन्त्रीले बर्दलै

पुण्यतिथि उपलक्ष्यमा श्रद्धा टक्राउँदै टिप्पणी गर्नुभयो कि बरदलले निष्ठा र राज्यको कल्याणप्रति उत्सर्गित मनोभावद्वारा भूखण्डको अखण्डता रक्षा गर्नुमा सम्भव भएको थियो। उहाँको पुण्यतिथिमा श्री सोनवालले एउटा वार्तामा भन्नुभयो कि देशको स्वाधीनता आन्दोलन तथा अस्तित्व रक्षाको लागि महान जननेताको भूमिकालाई असमवासीले सदैव श्रद्धालाई स्मरण गर्नेछन्। तारका टेनिस खेलाडी तथा ओलम्पिक च्याम्पियन सेरेना विलियम्स र भेनस विलियम्सले चल्दो वर्षको सिन्सिनाटी ओपन प्रतियोगिताको महिला डबल्समा वाइल्ड कार्ड लाभ गरेका छन्। सुन्दै हुनुहुन्थ्यो समाचार, आजलाई पुरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रमबाट बोलिरहेका छौँ। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर, 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21.50 हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रा आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रममा प्रस्तुत गर्दैछौँ मलाई मनपर्दो गीतको कार्यक्रम। आउनुहोस् त मलाई मनपर्ने गीतको कार्यक्रम अन्तर्गत यो पहिलो गीत सुन्नुहोस्। कृष्ण मेजर र विमला श्रीनाथको स्वरलाई।

श्रोताहरूले कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। आउनुहोस् त मलाई मनपर्ने गीतको कार्यक्रममा अब प्रस्तुत गर्दैछौँ दीप श्रेष्ठ र अञ्जलाले गाएको एउटा युगल गीत।

कृष्ण मेजरले गाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रमै समाप्त हुन्छ। भोलि दिउँस विविध कार्यक्रमसहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।